0: ओके जनाब मुख्तार अली बाबा चिकन दे टाइम के जमगा आवाज और दा मात्री कर कावणा यो दुनिया मनन जी वसर वसर बल बाबा नंबर दे हां जान तैयार सादे जी
1: زدینہ
0: ڈاکٹر اختشام زرا ناس زما په خیال اختشام دی لم سے چه می پس کاو کنه دغه شان ناس کنه تاله چیر اوړی دا خرچه به کاو هم شران دی دران خوګه مشران دی

0: जी सामीन मोहतरम, आप अगर मुझे कॉल करना चाहते हैं तो आप मुझे कॉल कर सकते हैं 0307-2700-666 FM 94 दिलबर रेडियो सवाबी की आवाज, और ताहिर आप लोगों के साथ साथ। अस्सलाम वालेकुम। खैर खरीदे जी, सो खबर कम से ना उर्दू में बोलेंगी या पश्तो में बात करेंगी आप? मैं कह रहा हूँ कि इस्लामाबाद से कौन बात कर रही है? इस्लामाबाद से कौन बात कर रही है जी, नाम बता दीजिएगा अपना। चले, आपकी कॉल डिस्कनेक्ट होगी, ड्रॉप होगी, दोबारा से आप ट्राई कर सकते हैं। नेक्स्ट कॉलर चेक करते हैं हमारे साथ कौन दे रहे हैं, कहाँ से। अस्सलाम वालेकुम जी।
1: वालेकुम सलाम, तैयर भाई सिंह देखी।
0: खैरियत दे जी, अल्हम्दुलिल्लाह ठीक ठाक। तास वखफल अलवाई तास खी ठीक ठाक ही
1: खैर जल अल्हम्दुलिल्लाह जनो खवा बाबी सो फोर तहिर
0: आय जनूरम खदा आओ जहम जगमनो खैम जी
1: शुक्र दे अल्हम्दुलिल्लाह।
0: सो खबर को ये अखफल खो कुल नामच गमन मासर शरीक कीजिए लग
1: मेहरीन दे इस्लामाबाद ना।
0: मेहरीन दे इस्लामाबाद ना। मेहरीन सिंह इतवार दरस कमदन उस्ताद सो सिंह थेरी के लेकिन कमदन कपड़ों मशीन लगो ले दे या चरदज कमदन आउटिंग वगैरह था चक्कर में करो तो तले
1: माशाल्लाह तो हवर यहाँ पे इसका तरस जानी भी जमकर
0: क्या नो अक्सर लदा सी कहना दामें दिच कमदन दा सके या दाज मुखें दिच कमदन दा सके चे इतवार पर मशीन लगे हो दीना लेकर दीन नाराज था जी कहना लेकर दा सिदे चे दीन करने न की गई ماسی گورا کور کے کار کول پر کمدن سو خزا او گورا چرتا کمدن پیسے میں سے اور کا جانور لے سٹڑ کے
1: بھائی کی کور کے کار نہ کہیں داخل دی بنو خیسو
0: دی و خبر کی دی بکڑے تے کی دی و کسے کی کلا لک کمدن نو ما پاس خبر ہے او کلا تا پاس خبر ہے
1: نہ بھائی جان کی خدا کار نہ کہیں زہری تے خلو نہ خو بس دغ
0: نو زیاتر داس خلق مالی دلی دی چی اگی لکه کار سرچ کمدن دوم رانه لگی اگی وی بس داغ تشنگ پشنگ و میک اپ پونه و کسی کتاری و بس دست جون چی کمدن تیری هلو ستا کال بزر کٹکو هم زکا چی ستا آواز کمدن ما تا ٹھیک نرازی ستا آواز کلیر نده نو مهربانی بارش کمدن تا رابطه و کمیهرین مننا شکریہ اسلام آباد نا در اطلال لپارا پروگرام کی شامل دو تپارا غمی دل کو ان آنکھوں سے چھلک جانا بھی آتا ہے تڑپنا بھی ہمیں آتا ہے اور تڑپانا بھی آتا ہے

0: back right after the commercial break.
1: जिंदगी एक खूबसूरत सफर है। जब इंसान तंदुरुस्त हो तो हर दिन नया लगता है, हर सांस ताजगी भरी महसूस होती है। लेकिन जब बीमारी जिस्म पर दस्तक दे तो मुस्कुराहटों के रंग भी मधम हो जाते हैं। ऐसे वक्त में जरूरत होती है एक ऐसे मरकज शिफा की, जहां दवा के साथ साथ दुआ का यकीन भी शामिल हो। और अब वही यकीन, वही उम्मीद आपके अपने शहर सवाबी में, जहांगीरा रोड शाह मंसूर बाबा मदरसा के करीब शाह मंसूर में मौजूद है। हैदर मोमन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी, ये सिर्फ एक अस्पताल नहीं बल्कि इत्मीनान, भरोसे और शिफा की वो जगह है, जहां मरीज को फाइल नहीं एक इंसान समझा जाता है, जहां इलाज सिर्फ बीमारी का नहीं बल्कि इंसान के एहसासात का भी होता है। जेरे निगरानी डॉक्टर हैदर अली मोहम्मद, जो अपने तजर्बे, इल्म और खुलूस से हर मरीज के लिए शिफा का जरिया बने हुए हैं। उनके साथ मौजूद हैं हाई काबिल और महारत याफ्ता डॉक्टर्स की टीम, जो हर मरीज के इलाज को एक फर्ज, एक खिदमत और एक मिशन समझती है। चाहे मसला शुगर का हो या ब्लड प्रेशर का, मैदे के मसाइल हो या जोड़ों का दर्द, दमा, एलर्जी या सांस की दुश्वारी हो, खवातीन के अमराज या आसाबी थकन, हर बीमारी का कुदरती, महफूज और देरपा इलाज सिर्फ हैदर मोमिन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी में। यहाँ ना खतरनाक दवाएं, ना साइड इफेक्ट, बस खालिस होम्योपैथिक इलाज जो जिस्म के साथ दिल को भी सुकून देता है, क्योंकि यहाँ यकीन है कि शिफा दवा से नहीं दुआ से भी मिलती है। अपना अपॉइंटमेंट हासिल करने के लिए या बराहे रास्त डॉक्टर हैदर अली मोहम्मद से राब्ता करने के लिए अभी कॉल करें 0331-939-4941। आपकी सेहत हमारा अज़्म, आपका एतमाद हमारी पहचान। हैदर मोमिन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी, कुदरती शिफा दिल से दुआ, कुदरती शिफा दिल से दुआ। हैदर मोमिन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी।
2: खुश खबरी हगा ठोल बीमारान चजचा हड़ुकी माछी याद माते दो नपस गलत पेवन शिवी चिदचा दखपो औ दला सुनो गुतो रघुन बन शिवी औ या गुते बेहरकत शिवी औ दचाचे दखपो दकुंडो दनन लाड़ा खत्म शिवी कोपे दर्दुना औ टकार कवि हगटोली जनाना चिदचा खपे औ लासुना सुनकीगी औ हगटोल मरीजान कमचे दमला दमहरो یاد پټو مریضان وی یاد ماشومان خو پی کگی وی نو د هغه ټولو مریضانو لپاره د خوشحالی خبر اوس با د هر اتوار پر روز باندې سحر د اتو بجو نو واخلي مازیګر تر سلور بجو پوري د اسلام آباد او د پیښور نوموړی ډاکټر ارتوپیډک اینڈ ٹراما سرجن ڈاکٹر طارق رحیم صاحب ایم بی بی ایس ایم سی پی ایس ایف سی پی ایس ایکس رجسٹر ایچ ایم سی پشاور سہر د اتو بجو نواخلا مازیگر تر سلور بجو پوری تاسو تشریف روڑے شے نو پتہ یار ساتے بلال پلازا السید سی این جی تا مہامخ کنڈا موڑ جہانگیرا روڈ سوابی مزید د معلومات دا پارا یا د نمبر اغستو دا پارا پدے نمبر رابطہ ہو کے 0314-15-13-232 یعنی کہ 0314-15-13-232
3: پختونخوا میڈیکل سینٹر شاہ منصور سوابی کمزے چے دا ملک نو موڑے ڈاکٹرز با موجود ہوئی یعنی پروفیسر ڈاکٹر ابراہیم شاہ کارڈیولوجسٹ اینڈ میڈیکل سپیشلسٹ پروفیسر ڈاکٹر سریا اسرار گائناکولوجسٹ اسسٹنٹ پروفیسر ڈاکٹر پواد جان کنسلٹنٹ نیورولوجسٹ یعنی دا رگونو او دا پٹو اسپیشل ڈاکٹر اسسٹنٹ پروفیسر ڈاکٹر سلمان کمال الٹرا ساؤنڈ اسپیشلسٹ ڈاکٹر محمد عباس چلڈرن اسپیشلسٹ اور ڈاکٹر طارق شہاب اسکل اسپیشلسٹ بہ موجود ہوئی زمون سہولیات تھی این آئی سی یو یعنی دماشمان دپارا دشیشو سہولت ایکو ای سی جی ایکس رے الٹرا ساؤنڈ لیبارٹری فارمیسی آپریشن تھیٹر او لیبر روم د مریضانو د پارا اسپیشل کمرے د ریڈیو دل پر پواستا راتلون کے پیشنٹس د پارا باپ آپریشن لیبارٹری اور میڈیسن باندھے 10% نہ 33% پورے ڈسکاؤنٹ ہم موجود دے پتہ دا پختونخوا میڈیکل سینٹر نیزد باچا خان میڈیکل کمپلیکس شاہ منصور سوابی ٹیلی فون نمبر دے 0938-280-139 موبائل نمبر دے 0303-292-6858
4: یہ ہے ایک دنیا علم و عمل کی، یہاں پر نیا دن سکھاتا ہے کچھ نیا، یقین کے ساتھ، ذمہ داری کے ساتھ آگے بڑھنے کی لگن جگا رہا ہے دی قاضی اعظم گروپ آف اسکولز اینڈ کالجز خیبر پختونخوا. ایکٹیویٹیز بیسڈ لرننگ پر مبنی جدید نظام تعلیم، سینٹرل ایگزامینیشن سسٹم، تفریحی اور معلوماتی ٹورز اور علم و عمل کا ایک منظم و مربوط تعلیمی ماحول. 200 سے زائد طلباء و طالبات کے لیے اس سال بھی میرٹ اسکالرشپ ٹیسٹ برائے فرسٹ ایئر کا انعقاد 5 جولائی 2026 کو تمام کیمپسز میں ہوگا. آئیے اور اپنے بچوں کے کامیاب کل کا دانش مندانہ فیصلہ آج کیجیے. ہمارے کیمپسز حکیم آباد نوشہرہ، باغ ارم مردان، شیر گڑھ مردان، سواوی، زیدہ اور مینی چوک کوٹھا، یا ہیڈ آفس کے نمبر 09382801003 پر رابطہ کر سکتے ہیں.
5: ماں ویلے مال دا شارجہ نا کالی راوڑا
6: زو استا کالو دا پارا شارجے تا سنگلار شما
5: او ہو پمینا بازار دبئی کی دا شارجہ جیولرز دکان دے چرتچی دا دبئی اور دا شارجہ ٹول ویرائٹی موجود دا
6: نو دا سوایا کنا
5: شارجہ جیولرز پروپرائیٹر زیب برادرز فون 09382732 65.
3: ٹوپی میڈیکل کیئر سینٹر کمزے چبہ میڈیکل اسپیشلسٹ ڈاکٹران دا عوام دا خدمت لپارا موجود ہوئی چپکی ڈاکٹر عامر اسلم کارڈیولوجسٹ اینڈ میڈیکل اسپیشلسٹ دا اتوار پروز لس بجو نا ترما خام سلور بجو پورے لیڈی ڈاکٹر فریحا مشتاق فیزیو تھراپسٹ دا پیر نہ تر جمعرات رس پورے سہر نہ بجو نا ترما زیگر سلور بجو پورے ڈاکٹر وکاس احمد کنسلٹنٹ اینڈ سائیکیٹرسٹ دا اتوار پروز یولس بجو نا ترما سفین برے بجو پورے گائناکولوجسٹ لیڈی ڈاکٹر اقرا رفیق ماہر امراض زچا بچہ دا پیر نتر ہفتے پوری مازیگر دا سلور بجو نا ترماس خوتن اتو بجو پوری با او پی ڈی کوی زمون سہولیات تی 24 گھنٹے سروس لیبر روم الٹرا ساؤنڈ ایکو ای سی جی پیشنٹ میڈیکل وارڈ جنریٹر اور نو ٹول ضروری سہولیات موجود تھی نو پتہ یاد ساتے اور تشریف روڑے ٹوپی میڈیکل کیئر سینٹر آیاس پلازا زڑا میں لیلار ٹوپی موبائل نمبر دے 0335-666-2878 دویم نمبر دے 0336-444-5888

आज के दिन आई विश यू हैप्पी हैप्पी बर्थडे हैप्पी बर्थडे हैप्पी हैप्पी बर्थडे टू यू आई विश यू हैप्पी हैप्पी बर्थडे हैप्पी बर्थडे हैप्पी हैप्पी बर्थडे टू यू आगे होजे फरमान हैप्पी बर्थडे टू यू अल्लाह दू की स्थापत जुन के बला बला सर कले बला बला सर खुशहाल समय डेर ज्यात अल्लाह तला रावली आओ मुंगा तासोलो दुआ गा निकू छे अल्लाह तासोलो समय डेर ज्यात कामयाब है हम दर की सम बला डेर ज्यात उमर अडेर ज्यात मनन को शुक्रिया अदा को यो दुनिया मनन यो जहान मनन और दा सीधा छे داسی کار وو کچھ ستاسو کال سسٹم شروع کوم په 09832804595 باندې ستاسو کال زرا روان دي ډیر زیات مننه کوم شکریا ادا کوم 09832804595 باندې ستاسو بلها کال زرا روان دي